0: अरमान मान पुछ रे दिल गिर फिसले दिल गिर फिसले आईने के दामे खमले पुजियाम यारा खुब देता पुजियाम दोस्ता खुब देता सर बख्ते अवले ले अमल मन मन मन अमान मान पुछ रे
1: مان من کوچهره امان من کوچهره تب قولانا کم بره تب قولانا کم بره وقتی چابه من بکر شیشاد لیم دل داوی امان امان امان امان دل داره امولانا کم بره رب نیشم خزم زره پشتا مالان بین داره امان امان امان امان